0: جاری ہے۔ مرکزی حکومت نے ریاستوں کے معاشی حالات کو بہتر بنانے اور ترقیاتی کاموں کی لاگت کو اضافہ کرنے کے لیے دونوں تیلگو ریاستوں کو 6,967 کروڑ روپے جاری کیے ہیں، تلنگانہ کے لیے 2,370 کروڑ روپے، جبکہ آندھرا پردیش کے لیے 4,597 کروڑ روپے جاری کیے گئے ہیں۔ یہ بات مرکزی حکومت کے محکمہ فائنانس نے بتائی۔ ریاستوں کو اگست تک ادا شدنی ٹیکس کے علاوہ اضافی مزید ایک مرحلے کو شامل کرتے ہوئے یہ رقم جاری کی گئی ہے۔ ریاستی حکومت نے مچھیروں کی ترقی اور ان کو روزگار سے مربوط کرنے کے لیے مفت میں مچھلیوں کی تقسیم کی اسکیم کے لیے 116 کروڑ روپے منظور کیے ہیں۔ بہت جلد ٹینڈرز کو مکمل کرتے ہوئے ریاست بھر میں واقع تالابوں اور آبی ذخائر میں مچھلیوں کو چھوڑا جائے گا۔ اس اسکیم کے ذریعے مچھلیوں کی پیداوار میں اضافے کے علاوہ مچھیروں کی آمدنی میں اضافہ ہوگا۔ تلنگانہ کے محکمہ صنعت کے ڈائریکٹر نکھل چکرورتی نے کہا کہ ریاست میں گرین صنعتوں کے لیے حکومت توجہ دے رہی ہے، صنعتوں کی حوصلہ افزائی کے لیے بہت جلد ایک نئی پالیسی کو متعارف کروایا جائے گا۔ انہوں نے کہا کہ اب تک ٹی ایس آئی پاس کے ذریعے 30 دنوں میں اجازت دی جا رہی ہے۔ اسپیڈ آف ڈوئنگ بزنس، رائٹ ٹو ڈو بزنس کے نام سے نئی پالیسی کو بہت جلد متعارف کروایا جائے گا۔ آخر میں سرخیاں ایک بار پھر، میرا یوا بھارت برہما کماریز کے اشتراک سے حیدرآباد میں نشہ مکت یوا بھارت سنکلپ ابھیان منعقد کیا گیا۔ اس موقع پر 1500 طلبہ نے عہد لیا۔ کیٹو موٹرس ادارے کی پہلی کمرشل الیکٹرک بس کی نقاب کشائی مرکزی وزیر کشن ریڈی نے انجام دی۔ خبریں ختم ہوئیں۔
1: نمسکار، आकाशवाणी समाचार के साथ मैं सरफिरोजी। प्रधानमंत्री नरेंद्र मोदी ने आज विकसित भारत के लिए नशा मुक्त युवा संकल्प अभियान की वर्चुअल माध्यम से शुरुआत की। प्रधानमंत्री ने कहा कि विकसित भारत के लिए युवाओं का शारीरिक रूप से स्वस्थ, मानसिक रूप से मजबूत और आत्मविश्वास से भरपूर होना जरूरी है।
2: देश का युवा आत्मविश्वास से भरपूर हो और ड्रग्स जैसी घातक आदत से हमेशा हमेशा दूर ही रहे, यही इस अभियान का उद्देश्य है। हम सबको ये संकल्प लेना है, हमारे युवा नशे और ड्रग्स के खतरों को समझे, हर तरह से जागरूक रहें और उससे दूर रहें। और इस संकल्प में अब राष्ट्रीय नशा मुक्त युवा अभियान की बड़ी भूमिका है।
1: श्री मोदी ने कहा कि नशा मुक्ति के लिए 100 हफ्ते का जन भागीदारी अभियान शुरू किया जाएगा और देश भर में हर रविवार को साप्ताहिक कार्यक्रम होंगे।
2: आज लिया गया ये संकल्प आने वाले 100 सप्ताह तक लगातार ऐसे ही आगे बढ़ेगा। हर रविवार कला, संस्कृति, स्पोर्ट्स, मेडिटेशन, अध्यात्म और सेवा से जुड़ी गतिविधियां होगी। नशा मुक्ति का संदेश नए लोगों तक पहुंचेगा।
1: प्रधानमंत्री ने आग्रह किया कि सामाजिक बदनामी के डर से मादक पदार्थों के सेवन के मामले ना छिपाएं। जम्मू कश्मीर के उपराज्यपाल मनोज सिन्हा ने आज श्रीनगर में नशा मुक्त युवा विकसित भारत संकल्प अभियान के केंद्र शासित प्रदेश स्तरीय कार्यक्रम में भाग लिया। इस अवसर पर उपराज्यपाल ने कहा कि इस अभियान का उद्देश्य युवाओं को स्वस्थ जीवन शैली अपनाने और राष्ट्र निर्माण में सक्रिय रूप से भाग लेने के लिए प्रोत्साहित करना है। भारत की अर्थव्यवस्था में मजबूत आर्थिक संकेतकों, औद्योगिक गतिविधियों में सुधार और निर्यात में तेजी के चलते चालू वित्त वर्ष की पहली तिमाही में लगभग 7% की वृद्धि होने की संभावना है। एसबीआई रिसर्च की पूर्व मौद्रिक नीति समिति एमपीसी की कल जारी रिपोर्ट के अनुसार जून में घरेलू यात्री वाहनों की बिक्री में वार्षिक आधार पर 24% से अधिक, बिजली की मांग में 11%, निर्यात में 15%, औद्योगिक ऋण में 19% और औद्योगिक उत्पादन सूचकांक में 7% से अधिक की वृद्धि हुई है। असम में जनगणना 2027 के पहले चरण के तहत स्वगणना की प्रक्रिया आज से शुरू हो गई है। नागरिक 16 अगस्त तक आधिकारिक पोर्टल se.census.gov.in पर जाकर अपने परिवार की जानकारी ऑनलाइन दर्ज कर सकते हैं। वस्त्र मंत्रालय बुधवार को नई दिल्ली में जीआई